0: प्रेजेंटेड बाय पतंजलि गाय का घी, लगाएं स्वाद और सेहत का तड़का, हर माँ का भरोसा, प्यार से परोसा,
1: इन एसोसिएशन विद
2: भारत की अपनी इलेक्ट्रिक सवारी सोकुडो।
3: ब्रेक के बाद आपका स्वागत है, आप देख रहे हैं दस्तक, आपके साथ मैं हूँ सईद अंसारी। और अब खबर मुश्तबा के प्लान मुख्तार की। अमेरिका ने ईरान पर बीते 36 घंटों में कोई नया हमला नहीं किया। अमेरिका की तरफ से की गई 170 एयर स्ट्राइक के बाद ईरान ने पलटवार किया, लेकिन संकेत यही दिए कि युद्ध विराम के पहले जैसी स्थिति में नहीं हम लौटना चाहते। भले ही ट्रंप ने ईरान के साथ हुए शांति समझौते को रद्द करने का ऐलान कर दिया, लेकिन पर्दे के पीछे फिर से बातचीत शुरू करने की कोशिश दोनों तरफ से जारी है। हालांकि दोनों देशों में आपसी भरोसे और विश्वास की काफी कमी है। अविश्वास की खाई इतनी गहरी है कि आने वाले दिनों में दोनों देशों के बीच अंतिम समझौता होगा ये कहना बहुत मुश्किल है, क्योंकि ईरान के सुप्रीम लीडर मुश्तबा खामनेई की मुख्तार यूनिट ट्रंप के पीछे पड़ गई है। खबरें यही आ रही हैं कि ईरान ने खामनेई की मौत का बदला लेने के लिए ट्रंप के खात्मे की कसम खाई है।
4: ईरान के निशाने पर अमेरिकी राष्ट्रपति, इजराइल की खुफिया रिपोर्ट में खुलासा, ट्रंप का हत्ल करवाना चाहता है ईरान। हत्या के लिए आईआरजीसी का डेथ स्क्वाड तैयार, डेथ स्क्वाड का कोड नेम है मुख्तार यूनिट। खामेनेई की मौत का इंतकाम लेगा ईरान। ट्रंप के पीछे मुश्तबा की मुख्तार यूनिट। एक तरफ अमेरिका और ईरान के बीच तनाव खत्म होने के बजाय बढ़ता जा रहा है, तो दूसरी तरफ खामेनेई के अंतिम संस्कार में नजर आए ट्रंप विरोधी पोस्टर और बैनरों ने ईरान के खतरनाक मंसूबों के संकेत दे दिए हैं। इसराइल के हवाले से वॉल स्ट्रीट जर्नल में छपी रिपोर्ट में दावा किया गया है कि नेतन्याहू ने अमेरिका को आगाह किया है कि ईरान अमेरिकी राष्ट्रपति की हत्या करवाना चाहता है। इसराइल ने बाकायदा अमेरिका के साथ नई खुफिया जानकारी साझा की है, जिसमें कहा गया है कि आईआरजीसी ने एक डेथ स्क्वाड बनाया है जिसका कोड नेम है मुख्तार यूनिट। मुख्तार यूनिट को ईरान के बाहर अपने सीक्रेट ऑपरेशन का काम सौंपा गया है और मुख्तार यूनिट की हिट लिस्ट में अमेरिकी राष्ट्रपति का नाम है। बड़ी बात यह है कि अमेरिकी राष्ट्रपति खुद दावा कर चुके हैं कि ईरान की हिट लिस्ट में सबसे ऊपर उनका नाम है। तो क्या अली खामेनेई की मौत का बदला लेने के लिए अब ईरान अमेरिकी राष्ट्रपति को मौत के घाट उतारने की प्लानिंग रच रहा है?
5: I'm number one on the kill list for Iran.
4: इसराइल से मिले इनपुट के बाद अमेरिकी राष्ट्रपति की सुरक्षा बढ़ा दी गई है। माना जा रहा है कि अंकारा में नाटो समिट से लौटते वक्त अचानक ट्रंप का प्लेन बदला जाना इसी खुफिया इनपुट का हिस्सा है, क्योंकि अंकारा से वापस लौटते वक्त कतर से गिफ्ट में मिले प्लेन से लौटने के बजाय पुराने एयरफोर्स वन से लौटे। बड़ी बात यह है कि जब पत्रकारों ने प्लेन बदलने को लेकर सवाल पूछा तो ट्रंप ने यही दावा किया कि वो ईरान की हिट लिस्ट पर है, लेकिन प्लेन बदलने की वजह ईरान से संभावित हमले से जोड़कर देखना गलत है। तो क्या ईरान के टारगेट पर अमेरिकी राष्ट्रपति का प्लेन था? क्या ईरानी हमले की आशंका को देखते हुए ट्रंप का प्लेन बदला गया था? वैसे ट्रंप को मारने की साजिश से जुड़ा खुलासा नया नहीं है। भले ही अली खामेनेई के अंतिम संस्कार के दौरान ट्रंप विरोधी पोस्टर और बैनर दिखे, लेकिन बीते साल अली खामेनेई के सलाहकार अली लारिजानी ने ईरानी मीडिया कैमरों पर खुल्लम खुल्ला ऐलान किया था कि वो अमेरिकी राष्ट्रपति को मारना चाहते हैं।
6: दिखे नहीं दर मार लगो आफ्ताब भी गिरे जो नहीं कर दिखा ना बाला था इसमें आफ्ताब दो दे ریس پرنده میتونه نافش بزنه، یعنی خیلی ساده است. یعنی بلایی که اینا بر سر امنیت دنیا آوردن گریبانگیر خودشونه. ما البته مردانه می جنگیم، ریش پرنده و اینا مال آدم های ترسوه، ولی اینا کاری کردن که تو خود آمریکایی، خود آقای ترامپ در آمریکا کم دشمن داره.
1: علی لاریجانی نے تب ٹی وی چینل پر بیٹھ کر دنیا کے سب سے طاقتور راشٹرادھیکش کو جان سے مارنے کی دھمکی دی تھی. حالانکہ ایران اور امریکہ یدھ کے دوران علی لاریجانی مارے گئے، تب ایران کے سپریم لیڈر کے صلاح کار نے ٹرمپ کو مارنے کی دھمکی دی تھی. اب ایران میں وہی دھمکی سارجنک طور پر چوک چوراہوں پر نظر آ رہی ہے. تصویر نمبر ایک، ٹرمپ کا پتلا لٹکایا گیا. ये तस्वीरें खामिनई के अंतिम संस्कार की हैं। आप देख सकते हैं कि फांसी के फंदे से झूलता ट्रंप का पुतला लटक रहा है। ईरान में ट्रंप को लेकर यही गुस्सा है, ईरानी बदला चाहते हैं। बदला ये कि ट्रंप को भी मौत के घाट उतारा जाए।
7: फांसी के घोष इमाम मरो चरण खुशी चन्नंग मस्त اگر قاتل تو را نکشیم از این به بعد کفن جای جامه بر تن ماست، قسم به خون تو قتل ترامپ گردن ماست.
1: تصویر نمبر دو، ترامپ اور نتانیاهو کا تابوت. اب اس پوسٹر کو دیکھیے، پوسٹر میں امریکی راشٹرپتی ٹرمپ اور اسرائیلی پردھان منتری نتانیاہو کی تصویر ہے. پوسٹر کے اوپر لکھا ہے وانٹڈ اور نیچے ہیں دو تابوت جن پر لکھا ہوا ہے کمنگ سون، جبکہ ٹرمپ اور نتانیاہو کے ماتھے پر ٹارگٹ کا نشان ہے. ٹرمپ اور نتانیاہو کو لے کر ایرانی ناگرکوں کا یہی آکروش انتم سنسکار میں نظر آ رہا ہے. اس غصے کی وجہ ہے ٹرمپ کا ایران ورودھی ایجنڈا. تصویر نمبر تین، ٹرمپ کو مارنے کی دھمکی. ایران کے مشہد میں ایک ہوٹل کی عمارت پر یہ بڑا بینر لٹکا ہوا ہے. بینر میں انگریزی میں لکھا ہوا ہے وی ول کل ٹرمپ، مطلب ہم ٹرمپ کو مار ڈالیں گے، اور نیچے فارسی بھاشا میں بھی یہی سندیش لکھا ہوا ہے. یہی نہیں، ایران کے کٹر پنتھی اخباروں نے علی خامنئی کی ہتیا کا بدلہ لینے کا آہوان کیا ہے، جن میں سے کچھ نے ٹرمپ اور نتانیاہو کو خامنئی کی موت کے لیے ذمہ دار بتاتے ہوئے ایرانی سینا سے بدلہ لینے کو کہا ہے. ہمیں اپنے نیتا کی ہتیا کرنے والے کو کیوں نہیں مار دینا چاہیے؟ ایرانی میڈیا ہو یا پھر ایران میں لگے پوسٹر، سبھی میں پورو سپریم لیڈر علی خامنئی کی موت کا بدلہ لینے کی بات کہی جا رہی ہے. مانگ یہی ہے کہ علی خامنئی کا بدلہ تبھی پورا ہوگا جب امریکی راشٹرپتی ٹرمپ کی ہتیا ہو، مطلب خامنئی کی موت کا انتقام تبھی پورا ہوگا جب ایران بھی امریکی راشٹرپتی کو موت کے گھاٹ اتارے. ایرانی میڈیا میں چھپی رپورٹ کے مطابق کچھ دن پہلے ایرانی سینا کے سینئر کمانڈروں کے ایک گروپ نے سپریم لیڈر مجتبی خامنئی کو ایک چٹھی لکھی تھی. چٹھی میں ایرانی سینا کے افسروں نے علی خامنئی کی ہتیا کا بدلہ لینے اور ٹرمپ کے ساتھ ساتھ نتانیاہو کے خلاف سیکرٹ آپریشن چلانے کی بات کی تھی. چٹھی میں ایرانی سینا کے افسروں نے مجتبی سے خامنئی کی ہتیا کا بدلہ لینے کے لیے اپنے پراڑوں کی آہوتی دینے کی بات کہی تھی. چٹھی میں آئی آر جی سی اور ایرانی رکشا منترالے کے سینئر کمانڈروں کے دستخط تھے. مانا جا رہا ہے کہ اسی چٹھی کے بعد مجتبی کے آدیش پر آئی آر جی سی نے ٹرمپ کو نشانہ بنانے کے لیے ایک ڈیتھ اسکواڈ کا گٹھن کیا. ڈیتھ اسکواڈ کا کوڈ نیم رکھا گیا ہے مختار یونٹ. پلان کے تحت مختار یونٹ ہتیا کی سازش کو انجام دینے کے لیے میکسیکن گینگ اور ودیشوں میں رہنے والے کچھ ایرانیوں سے مدد لے سکتے ہیں.
3: اور آئیے اب ہم آپ کو دکھاتے ہیں کہ کیسے ایران نے ایک طرف تو دنیا بھر میں ٹرمپ کل یعنی کہ امریکی راشٹرپتی ٹرمپ کی ہتیا کرنے کا میسج دے دیا، اور دوسری طرف ایران اب ہرمز پر اپنا قبضہ کرنے کے لیے نئے یدھ میں اترنے کے لیے تیار ہے، جبکہ امریکہ نے پوری طرح سے سٹریٹ آف ہرمز پر ایران کے دعوے کو خارج کر دیا. اب ایران کے دماغ میں کیا پلاننگ چل رہی ہے؟ امریکہ اور اسرائیل اسی کو سمجھنے کی ادھیڑبن میں لگے ہیں. اور اسی کے ساتھ ہی ایک خبر یہ بھی آ رہی ہے کہ 11 جولائی کو ایران میں ہونے والی آیت اللہ علی خامنئی کی شوک سبھا میں مجتبی بھی آ سکتے ہیں، جبکہ مجتبی اپنے پتا کی انتم یاترا کے دوران سامنے نہیں آئے. اب آگے کیا ہوگا دیکھیے.